0: जनाएको छ। बागलुङ नगरपालिका 3 मा 1 करोड खर्चेर 5 रोपनी जग्गा किनेर तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो। नगरपालिकाले 2 वर्ष अघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य राखेको थियो। नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ, साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ। दर्ता गरेको कुकुर सड़कमा आएमा घर धनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ। करिब 2 महिनादेखि अवरुद्ध नेपाली चिया मंगलबारदेखि भारत निर्यात हुन थालेको छ। काकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका 2 ट्रक चिया भारत निर्यात भएको मेची भन्सार कार्यालय काकडदाले जनाएको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काकडभिट्टा नाकाबाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउनुभयो। निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको भन्दै अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको उहाँको भनाइ छ। यसअघि 3 साताको अवरोधपछि जेठ 6 गते केही खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको 3रो सातादेखि कडाई गरेको थियो। भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 गतेदेखि र झापाका उद्योगीले असार 4 गतेदेखि उद्योग बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका करिब 900 वटा चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू पुनः उद्योग सञ्चालन गर्न सहमत भएका थिए। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बाल बालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
1: दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 1,28,359 बाल बालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बालबालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ।
0: रक्षा लगानी योजनाको 5 अर्ब पाउन्ड ड्रोनमा लगानी हुने भएको छ। आगामी 4 वर्षभित्र सो रकम खर्च गरिनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: नेपाल अयल निगमले इन्धनको भाव घटाएको छ। निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। योसँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मटितेल 194 रूपियाँ पर्नेछ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मटितेलको भाव 195 रूपियाँ कायम भएको छ। आयोसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15.09 रूपियाँ, डिजलमा 29.46 रूपियाँ, हवाई इन्धनमा 29.42 रूपियाँ र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो। करिब 2 महिनादेखि अवरुद्ध नेपाली चिया हिजोदेखि भारत निर्यात हुन थालेको छ।
1: काकरभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका 2 ट्रक चिया भारत निर्यात भएको बेचीभन सरकारले काकरदाले जनाएको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काकरभिट्टा नाकाबाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउनुभयो। निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको भन्दै अहिले इलामको अर्थोडक चिया मात्र निर्यात भएको उहाँको भनाइ छ। यसअघि 3 साताको अवरोधपछि जेठ 6 गते केही खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको 3रो सातादेखि कडाई गरेको थियो। भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 गतेदेखि र झापाका उद्योगीले असार 4 गतेदेखि उद्योग बन्द गरेका थिए। झापा, इलामसहित पूर्वी नेपालका करिब 900 वटा चिया उद्योग बन्द हुँदा दर्जनौं साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू पुनः उद्योग सञ्चालन गर्न सहमत भएका थिए।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बालबालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
2: दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 1,28,359 बालबालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराहा, महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बालबालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ।
0: स्वीडेनमाथि 3-0 सहज जित निकाल्दै फ्रान्स फिफा विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको न्युजर्सीमा भएको खेलमा किलियन एम्बापेको ऐतिहासिक प्रदर्शनले फ्रान्सले स्वीडेनलाई 3-0 सहजै पराजित गरेको। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्राडली पार्कोले 1 गोल गर्नुभयो। योसँगै एम्बापे गोल्डन बुटको दौड़मा पनि अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरीमा पुग्नु भएको छ। दुवैले जारी विश्वकपका 6-6 गोल गरेका छन्। यस्तै एम्बापेको विश्वकपमा गोल संख्या 18 पुगेको छ। मेस्सीको 19 गोल छ। फ्रान्सले अब अन्तिम 16 पराग्वेसँग खेल्नेछ। हिजोदेखि देशभर मनसून फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। हाल देशका सबै जस्तो ठाउँमा पानी परेको छ। पश्चिमका केही जिल्लामा बाढीको जोखिम छ। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्की, लमजुङ, ताङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी बर्दिया र कैलाली भएर बहने साना नदीमा पानी परिरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आगो पनि वर्षा गर्न आग्रह गरिएको छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: खराब मौसमका कारण फिफा विश्वकप फुटबल अन्तर्गत राउण्ड अफ 32 अन्तर्गत मेक्सिको र इक्वेटर बीचको खेल ढिला शुरू भएको छ। स्टेडियममाथि कालो बादल मनारिनुका साथै वरपर चट्याङ पर्ने जोखिम बढेपछि खेलाड़ी र दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेल एक घण्टा पछि शुरू भएको फिफाले जानकारी दिएको छ। यसअघि नेपाली समय अनुसार खेल पाउने 7 बजेदेखि शुरू हुनुपर्नेमा भर्खरै पौने 8 देखि शुरू भएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द भएको छ। निकुञ्जले वर्षातको समयमा भलबाड़ी आउने रूख टलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अरूको सूचना नगरिएसम्मका लागि सफारी बन्द गरिएको छ। निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्दै आएको छ। वर्षातको अवस्था हेरेर दशैंको आसपासबाट निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने रोकिने छैन। वर्षात शुरू भएसँगै नारायणगढ़ मोगलिन सड़क खण्डमा पहिरो 55 उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मोगलिन नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामी छानेका अनुसार मुगलिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक स्कावेटर, एक लोडर र एक ब्याकहोल्ड लोडर पनि पहिरो पछ्याउनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सड़क डिभिजन कार्यालय परिसरमा एक ब्याकहोल्ड लोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर तथा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो सभा 1 बजे सिंहदरबारमा शुरू हुनेछ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ। यसैगरी सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त पत्रको ब्यौरा जानकारी गराउने कार्यसूची छ। नेपाल ऑयल निगमले इन्धनको भाव घटाएको छ। निगमले गए राती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजेल र मटीतेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मटीतेल 194 रूपियाँ पर्नेछ। तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजेल र मटीतेलको भाव 195 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो। बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय व्यवस्थापन शुरू गरेको छ।
1: नगरपालिकाले कुकुर होस्टेल स्थापना गरी कुकुरको उद्धार शुरू गरेको हो। बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको हो। 50 वटा कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेबारिसे बिरामी तथा अशक्त भएका 20 वटा सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका 3 मा 1 करोड़ खर्चेर 5 रोपनी जग्गा किनेर तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो। नगरपालिकाले 2 वर्ष अघि नै सामुदायिक कुकुरको व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा कुकुर होस्टेल निर्माण गर्ने लक्ष्य राखेको थियो। नगरपालिकाले घरमा पाल्ने कुकुरको दर्ता अनिवार्य गरेको छ। साथै कुकुरको पहिचान गर्ने र औषधि र खोपको समेत व्यवस्था मिलाएको छ। दर्ता गरेको कुकुर सड़कमा आएमा घर धनीलाई जिम्मेवार बनाउन अनिवार्य दर्ताको व्यवस्था मिलाएको पशु शाखाले जनाएको छ।
0: नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछाने आगामी युरोपियन टी20 लीग खेल्नुहुने भएको छ। उहाँलाई रोटरडम डेकोर्सले अनुबन्ध गरेको छ। सामाजिक सञ्जाल मार्फत सन्दीपले आफू पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा रोटरडम डेकोर्सको सदस्य बन्न पाउँदा खुशी लागेको बताउनु भएको छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

जिंदगी भरी कहाँ कहाँ उड़ी छौ जिंदगी भरी जिंदगी।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाल ओइल निगमले इन्धनको भाव घटाएको छ। निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मटितेल 194 रूपियाँ पर्नेछ। तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मटितेलको भाव 195 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो। बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको एक हप्तामै नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यालयले परीक्षा सकिएको सातौं दिनमै तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभएको छ। विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानून विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संख्यामा स्नातक तहको कक्षा शुरू गरेकामा तीनवटै विश्व संख्याको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको हो, जसमा म्यानेजमेन्ट एण्ड लमा 72%, विज्ञान तथा प्रविधि संख्यामा 79% र शिक्षा तथा सामाजिक विज्ञान संख्यामा 99% विद्यार्थी उत्तीर्ण भएका छन्। ललितपुरको जावलाखेल सदर चिडियाखानामा गत असार 5 गते पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रणको क्रममा रहेको चिडिया प्रशासनले जनाएको छ। संक्रमण देखिए लगत्तै चिडियाखाना बन्द गरेर प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित तथा बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलावट रोक्ने विभिन्न नियन्त्रणात्मक उपाय अपनाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार बर्ड फ्लू भाइरस नियन्त्रणका लागि निरन्तर औषधि छर्किने, जीव जन्तु राखिएको स्थानको सरसफाई गर्ने तथा बिरामी जनावरको उपचार गर्ने कामलाई प्राथमिकता साथ अगाडि बढाइएको छ। उहाँले पछिल्लो परीक्षणका आधारमा असार 12 गते यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण नदेखिएको जानकारी दिनुभएको छ। पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। संयुक्त राज्य अमेरिका सन् 2026 शक्तिशाली राष्ट्र बनेको छ। सैन्य शक्तिका आधारमा देशहरूको ग्लोबल फायर इन्डेक्स 2026 तयार पारेको विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको सूचीमा अमेरिका पहिलो स्थानमा छ। यसअघि पनि अमेरिका सबैभन्दा शक्तिशाली राष्ट्रको शीर्ष स्थानमा थियो। अमेरिकाको सैन्य बजेट विश्वमा सबैभन्दा ठूलो छ। रूस विश्वको दोस्रो सबैभन्दा शक्तिशाली देशमा सूचीकृत भएको छ। रूससँग संसारमा सबैभन्दा धेरै आणविक हतियारहरू छन्। चीन तेस्रो छ। चीनसँग संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना छ। यो सँगै विश्वको दोस्रो ठूलो वायुसेना पनि छ। यद्यपि आणविक हतियारको हिसाबले चीन अमेरिका र रूसभन्दा धेरै पछाडि छ। यस्तै भारत चौथोमा छ। भारतले द्रुत गतिमा क्षेप्यास्त्रहरू पनि विकास गरिरहेको छ र ब्रह्मोस जस्ता क्षेप्यास्त्रहरू सहित विभिन्न प्रकारका हतियारहरू सञ्चालन गरिरहेको छ। भारतले हालै अपरेशन सिन्दुरको क्रममा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो। यसपछि दक्षिण कोरिया विश्वको 5 सबैभन्दा शक्तिशाली देश बनेको छ। फ्रान्स 6, जापान 7, बेलायत 8, टर्की 9 र इटली विश्वको 10 सबैभन्दा शक्तिशाली देशको रूपमा रहेका छन्। बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय व्यवस्थापन शुरू गरेको छ।
1: नगरपालिकाले कुकुर होस्टेल स्थापना गरी कुकुरको उद्धार शुरू गरेको हो। बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको हो। 50 कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेबारिसे बिरामी तथा अशक्त भएका 20 सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले जनाएको छ। बागलुङ नगरपालिका 3 करोड़ खर्चेर 5 रोपनी जग्गा किनेर तारबार सहित होस्टेल निर्माण गरिएको र कुकुरलाई हेरचाहका लागि कर्मचारी र खानपानको व्यवस्था मिलाइएको नगरपालिका पशु शाखा प्रमुख मित्र प्रसाद सापकोटाले जानकारी दिनुभयो।
2: नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कृषि वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई राहत हुने गरी धनबालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको हो। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मलमध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया मल आउनेछ। मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको हो। यस वर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ। नेपाली बजारमा आज सुन चाँदीको भाव घटेको छ। हिजो तोलामा 4,500 घटेको सुन आज प्रतितोला 600 घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला 2,77,300 किनबेच भइरहेको छ। हिजो प्रतितोला 2,77,900 कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलामा 2,270 रूपियाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य घटेर तोलामा 4,270 रुपियाँमा किनबेच भइरहेको छ भने हिजो 4,285 रुपियाँमा कारोबार भएको थियो। आज भएको मेक्सिको र इक्वेडरको खेलमा इक्वेडरका खेलाडी पियरो हेनकेप्रीले रेड कार्ड खाएर बाहिरिनु भएको छ। खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हेनकेपी रातो कार्ड पाएर बाहिरिनु भएको हो। त्यति बेला मेक्सिकोको जित सुनिश्चित भइसकेको थियो। भिडियो एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेड कार्ड दिने निर्णय गरेका हुन्। फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीसँग बनाबनका क्रममा कसैले मुख छोपेर बोलेको भए अम्पायरले रेड कार्ड दिन सक्छन्। यसअघि पराग्वेका खेलाडीले पहिलो पटक रेड कार्ड पाएका थिए। रक्षा मन्त्रालयको लागि आगामी 4 वर्षमा थप 15 अर्ब उपलब्ध गराउने रक्षा लगानी योजनालाई धेरै कम र धेरै ढिलो भन्दै आलोचना भइरहेको छ। रक्षा प्रमुखहरूले 28 अर्बको माग गरेका थिए, जसका कारण अहिले यो योजना पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त भइरहेका छन्। यसअघि केवल 13.5 अर्ब प्रस्ताव गरिएको बेला योजनाकै विरोधमा राजीनामा दिएका पूर्व रक्षा मन्त्री जोन हेलीले अझ बढी कदम चाल्न माग गर्नुभएको छ। Your report.
1: The defense investment plan covers the next 10 years, but only has costings for the next 4. It will mean spending 2.7% of GDP by the end of the decade, despite a NATO commitment to get to 3.5% by 2035. But it also includes plans to make savings of 10.7 billion between now and 2030. Defence chiefs had reportedly asked for £28 billion, and in the Commons, the Defence Secretary was asked to respond to claims that CDS asked him to remove a line that suggested he personally backed the plan, but Dan Jarvis said that was completely wrong.
2: That isn't correct. All of the chiefs support the dip.
1: So what's in and what's out? Well, the Type 83s, which were meant to replace the Type 45 destroyers, are out. The Army's Wildcat battlefield reconnaissance helicopters will go. There will be a phased early retirement from 2027, and the oldest Chinooks, the Mark 6As, will also go as they reach maintenance milestones. Storm Shadow missiles have played a vital role, the document says, but explains we now need to pivot to the next generation of low-cost cruise missiles, so Stratus missiles will be the future. They will make savings by reducing the civil service workforce costs by at least 10%, and they'll automate at least 20% of HR, finance and commercial by July 2028. Learning the lessons from both Ukraine and Iran, there will be more than £5 billion of spending over the next 4 years to fund a drone transformation. The Shadow Defence Secretary James Cartledge said the dip falls well short of what's needed.
2: This dip is not just too little financially, it's too late. For members opposite who don't agree, they should remember that it was promised for last autumn and is now 10 months overdue. Most importantly, the drones Labour promised in today's headlines mainly enter service in the 2030s, when the threat we face is today.
1: And the former Defence Secretary who resigned over the original dip, John Healey, also wants more to be committed.
3: Threats are still growing. Demands on defence are still rising in this dangerous world.

0: पाल्पाको रामपुर नगरपालिकाले तीन सन्तान जन्माउने परिवारको तेस्रो सन्तानलाई मासिक 1,000 भत्ता दिने नीति पास गरेको छ। नगरपालिकाको यो नीतिले तेस्रो सन्तान जन्माउनेलाई प्रोत्साहन पुग्ने नगरवासीको विश्वास छ। बुटोलबाट छवि पाण्डे।
1: चालू आर्थिक वर्ष 2082-83 प्रोत्साहन स्वरूप मासिक 500 रुपियाँ दिने प्रक्रिया सुरु गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि 1,000 रुपियाँ प्रदान गर्ने नीति पास गरेको छ। नगरपालिकाको यो नीति पास भएको सुन्दा रामपुरकी गौमाया पौडेललाई खुसी लागेको छ। तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने पौडेलको भनाइ छ।
2: तपाईँको सधैँभरि होइन चाहेको खण्डमा तिनटालाई ठिकै पनि मान्ने जस्तो लागेको, किनभने आखरी त भयो जस्तो मानेर पनि हो। तिनटा सन्तान जन्मेकोमा एउटा बच्चालाई चाहिने 5 वर्ष मुनिकाले भत्ता दिने भन्ने त नियम लिएको छ। अब साउनबाट लागू हुने भन्ने छ, अब कस्तो हुन्छ के हुन्छ यो ठिकै ठिकै लाग जस्तो छ भन्ने पनि भएको छ कि कतिको पारदर्शी हुन्छ। अब
1: पाल्पा रामपुरकै रेखीराम थापाले नगरपालिकाको यो नियमले आफूलाई नछोए पनि सन्तान पाउने रहरमा रहेकाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। पहिले 4-5 वटा सन्तान जन्माउने गरेकोमा पछिल्लो समय 1-2 महिना सीमित भएको भन्दै उहाँले सन्तानको रहर पूरा गर्नेहरूलाई नगरको यो नीति प्रभावकारी हुने थापाको विश्वास छ। तर उहाँले पनि कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्ने बताउनुभयो।
3: 4-5 वटा पाउनुहुन्थ्यो सबैले, अहिले किसानमा एउटा दुईटा कसै कसै कसैको भयो भने तिनटा होइन म चाहिँ परे मेरो चाहिँ तिनटा सन्तान तिनजना भइसकेकाले पाउने चाहिँ होइन। यो 82-83 यता आएकोले अब चाहिँ 82-83-84 यावत रूपले गएकोले पाउने हो। 82-83 भन्दा पहिलाकाले चाहिँ पाउने चाहिँ पाउनु पर्ने मान्छेले पाउनु पर्ने जानकारी गराउनु होला।
1: पाल्पाको रामपुर नगर क्षेत्रमा बसाइसराईको ठुलो समस्या देखिएको छ। त्यसमाथि गर्भभित्रको भ्रूण पहिचान गरी छोरी भए गर्भपतन गराउने र छोरा भए मात्रै राख्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले जन्मदर घटाउँदै लगेको नगरपालिकाको दावी छ। नगर कार्यपालिका सदस्य दुर्गादेवी भण्डारीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रोत्साहन कार्यक्रमले नगरका धेरै दम्पति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पहिलो 2 सन्तान छोरी भएका दम्पतिलाई यो नीतिले प्रोत्साहन मिल्ने नगरको विश्वास छ।
2: न्यूनीकरण हुन्छ कि भन्ने हो। पछिल्लो समय जन्मदर घट्दै गएको र के हुन्छ भन्ने भएको हो। यो अहिले पछिल्लो समय कस्तो भयो, 2 छोरी भएर अनि तेस्रो सन्तान चाहिँ छोरा जन्माउने त्यस्तो खाले चाहिँ नि पर्नु भएको।
1: रामपुर नगरपालिका नगरसभाको 19 अधिवेशनले तेस्रो सन्तान र तेस्रो सन्तान पछिका हरेक सन्तानलाई आगामी वर्षदेखि 5 वर्षसम्म मासिक 1,000 प्रदान गर्ने नीति पारित गरेको हो। नगरपालिकाले यसका लागि प्रत्येक वर्ष 5 लाख बजेटको व्यवस्था गरिएको जानकारी दिएको छ।
0: रुकुम पूर्वको सिस्ने गाउँपालिका 4 झाँक्री फोलेमा जीव दुर्घटना हुँदा 1 शिशु सहित 5 जना घाइते भएका छन्। हिजो बेला भएको दुर्घटनामा चालक सहित 5 जना घाइते भएका छन्। अरू 5 जना सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। रुकुम कोटबाट रहादिङका लागि छुटेको जीव सड़कबाट झण्डै 30 मिटर तल खसेको प्रहरीले जनाएको छ। सरकारले आगामी साउन महिनाभित्र करिब 2,10,000 टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई राहत हुने गरी धानबालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन युरिया मल आउनेछ। मन्त्रालयले मध्य पूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको हो। यस वर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ।
0: ललितपुर जावला खेलको सदर चिडियाखानामा गएको असार 5 गते पुष्टि भएको बर्ड फ्लू संक्रमण हाल नियन्त्रणको प्रयास गरेको चिडियाखाना प्रशासनले जनाएको छ। संक्रमण देखिए लगतै चिडियाखाना बन्द गरेर प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, संक्रमित र बिरामी जीव जन्तुको उपचार गर्ने र भाइरसको फैलाव रोक्न विभिन्न नियन्त्रणात्मक उपाय अप्नाइएको थियो। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार पछिल्लो परीक्षणका आधारमा असार 12 गते यता चिडियाखानाभित्र बर्ड फ्लूको नयाँ संक्रमण देखिएको छैन। पशु सेवा विभागले भने काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। बेलायती रक्षा मन्त्रालयका लागि आगामी 4 वर्षमा थप 15 अर्ब उपलब्ध गराउने रक्षा लगानी योजनालाई धेरै कम र धेरै ढिलो भन्दै आलोचना भइरहेको छ। रक्षा प्रमुखहरूले 28 अर्बको माग गरेका थिए, जसका कारण अहिले यो योजना पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरिएको हो। 13.5 अर्ब प्रस्ताव गरिएको बेला योजनाकै विरोधमा राजनीतिक पूर्व रक्षा मन्त्री जो हेरीले नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइनभरि
0: अनएयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: काठमाडौँको जर्मन दूतावासले विद्युतीय राहदानी खरिदको विषयमा नेपाललाई कुनै पनि विरोध नोट नदिएको प्रष्टीकरण दिएको छ। 64 लाख ई पासपोर्टको ठेक्का 2 जर्मन कम्पनीलाई दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले ती कम्पनीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा हालेपछि जर्मन दूतावास र राजदूतलाई जोडेर विभिन्न खबर प्रकाशित भएका थिए। दूतावासले सामाजिक सञ्जालमा लेख्दै मीडियामा गलत खबर सार्वजनिक भएको प्रष्टीकरण दिएको हो। जर्मन दूतावासले बर्लिनमा नेपाली दूतावासका चार्ज डी अफियसलाई विदेश मन्त्रालयको बैठकमा आमन्त्रित गरिएको तर आम सञ्चारमा आए जस्तो बोलाइएको होइन भनेको छ। यी पासपोर्ट ठेक्काको मुद्दालाई लिएर जर्मनीले नेपाललाई कुनै विरोध नोट वा अन्य कुनै कागजात नदिएको भन्दै दूतावासले कार्यवाहीको सम्भावित नतिजालाई लिएर कुनै पनि चेतावनी नदिएको बताएको छ। जर्मनीले न्यायपालिकाको स्वतन्त्रताको पूर्ण सम्मान गर्ने र अदालती कार्यवाहीमा टिप्पणी नगर्ने पनि दूतावासको भनाइ छ। खोटाङ र गुल्मीमा करेन्ट लागेर 2 जनाको ज्यान गएको छ। खोटाङको जन्ते ढुङ्गा 5 नाटेपानीका 49 वर्षे नरबहादुर तामाङको करेन्ट लागेर हिजो बेलुकी मृत्यु भएको हो। घरमा मोबाइलको चार्जर निकाले क्रममा करेन्ट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यता गुल्मीको धुरकोट 5 मन्टारीमा 60 वर्षीय होमकला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भएको छ। उहाँको आज बिहान मृत्यु भएको हो। घर नजिक बारीमा बिजुलीको पोलबाट जंगली जनावर रोक्न करेन्ट प्रवाह गरिएको तारबाट करेन्ट लागेर गम्भीर घाइती भएकी भण्डारीको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ। 10 दिन अघि भैँसी पार्टीको निवासमा लडेर घाइते भएका ठकुरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उहाँको टाउकोमा चोट लागेको थियो। उहाँको आज पशुपतिमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ।
1: निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मट्टीतेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टीतेल 194 रूपियाँ पर्नेछ। तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर 197 रूपियाँ र डिजल र मट्टीतेलको भाव 195 रूपियाँ कायम भएको छ। यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 थियो।
0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि काठमाडौँ उपत्यका लगायत अधिकांश ठाउँका पेट्रोल पम्प भने बन्द गरिएको छ। पेट्रोल नभएको भन्दै निजी पम्पले बिक्री वितरण बन्द गरेका हुन्। पम्प बन्द भएपछि डिजल र पेट्रोल लिन पम्प पुगेका उपभोक्ता रित्तै फर्किन बाध्य भएका छन्। केही पेट्रोल पम्प खुलेपछि पेट्रोल भर्नेको लामो लाइन लागेको छ। इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ जारेड कुस्नर र विशेष दूत स्टिभ विटकौफ कतारको दोहा पुगे पनि इरानले प्रत्यक्ष भेट नगर्ने जनाएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेईले बैठक तय नभएको बताउनु भएको छ। कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेट नभए पनि मध्यस्थकर्ता मार्फत सम्वाद अघि बढ्ने जनाएको छ। इरानी अधिकारीले 2 साता अघि भएको युद्धविरामका बाँकी शर्त टुङ्ग्याएपछि मात्र आणविक कार्यक्रम लगायतका जटिल विषयमा छलफल सम्बन्ध हुने अडान लिएको रोइटर्सले लेखेको छ। इरानको भनाइपछि शान्ति सम्झौतामाथि फेरि अन्यल बढेको छ। बेलायती रक्षा मन्त्रालयको लागि आगामी 4 वर्षमा थप 15 अर्ब उपलब्ध गराउने रक्षा लगानी योजनालाई धेरै कम र धेरै ढिलो भन्दै आलोचना भइरहेको छ। रक्षा प्रमुखहरूले 28 अर्बको माग गरेका थिए, जसका कारण अहिलेको यो योजना पर्याप्त नभएको उनीहरूको भनाइ छ। यसअघि 13.5 अर्ब प्रस्ताव गरिएका बेला योजनाको विरोधमा राजीनामा दिएका पूर्व रक्षा मन्त्री जोन हेलीले अझ बढी कदम चाल्न माग गर्नुभएको छ। सियन ग्रिसचेक।
2: The defense investment plan covers the next 10 years, but only has costings for the next 4. It will mean spending 2.7% of GDP by the end of the decade, despite a NATO commitment to get to 3.5% by 2035. But it also includes plans to make savings of $10.7 billion between now and 2030. Defense chiefs had reportedly asked for £28 billion, and in the Commons, the defense secretary was asked to respond to claims that CDS asked him to remove the line that's
0: अवस्था अहिलेसम्मको खबर यति नै नमस्कार.
3: BF 89.9

0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए लगत्तै काठमाडौँ उपत्यका सहित अधिकांश पेट्रोल पम्पले बिक्री वितरण बन्द गरेका छन्। हिजोसम्म धमाधम बिक्री गरिरहेका निजी पेट्रोल पम्पहरूले आज एकाएक इन्धन नभएको भन्दै बिक्री वितरण बन्द गरेका हुन्। डिजल पेट्रोल लिन भएका उपभोक्ता रित्तै फर्कन बाध्य भएका छन्। खोलेका केही पम्पमा लामो लाइन लागेको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 र डिजल मटितेलमा 30 रुपियाँ मूल्य घटाएको छ। बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकले पम्प बन्द गरेका हुन्। पेट्रोल पम्पहरूले मूल्य घट्ने अनुमानसहित तेल समेत नउठाएको पाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने सुइँको पाएपछि धेरै इन्धन उठाउँदा नोक्सान पर्ने भन्दै हिजो अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। नेपाल आयल निगमले भने बजारमा पेट्रोलियम पदार्थको अभाव नभएको जनाएको छ। बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा 3 टोली समेत परिचालन गरेको छ। ती टोलीले पेट्रोल पम्पमा गएर इन्धन हुँदाहुँदै वितरण नगरेको पाएमा तत्काल सिल गर्ने कार्यादेश पाएका छन्। उपत्यका बाहिर पनि प्रादेशिक कार्यालयलाई अनुगमन गर्न भनिएको ठाकुरले जानकारी दिनुभएको छ। आज केही अभाव देखिए पनि पम्पहरूले मागे जति इन्धन वितरण भएकाले आज साँझसम्म वा भोलिसम्म सहज हुने ठाकुरको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटौता नरहेको प्रष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले सफाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको छ।
1: घनिष्ठ र सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारीसँग भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेटको क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
0: मन्त्री खनालले आफ्नो क्षेत्राधिकार बारे मन्त्रालय स्पष्ट रहेको समेत बताउनु भएको छ। मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि सम्झौता नभएको उहाँको भनाइ छ।
1: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन।
0: जेन्जी विद्रोहको मौका छपेर सुनसरीको झुम्का कारागारबाट भएको एकजना कैदी चोरीको कारसहित सप्तरीबाट पक्राउ परेको प्रहरीले जनाएको छ। मकवानपुर हेटौँडा 14 नयाँ बस्तीका 24 वर्ष विक्रम भनिने चन्द्रबहादुर पाखरिनलाई पूर्व पश्चिम राजमार्गमा पर्ने सप्तरी हनुमान नगर कङ्कालिनी 1 होटल अगाडिबाट चोरीको कारसहित पक्राउ गरिएको हो। प्रहरीले शङ्का लागेर गाडीको कागजात र चालक अनुमति पत्र माग्दा पेश गर्न नसकेको र यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर समेत नमिलेको भेटिएपछि चोरीको हुन सक्ने निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। लागू औषद मुद्दामा कैद सजाय काटिरहेका पाखरिन जेन्जी विद्रोहका बेला भागेका थिए। पाखरिनको सजाय अझै 17 महिना बाँकी रहेको सप्तरीका डिएसपी हेमराज घिमिरेले जानकारी दिनुभएको छ। खोटाङ र गुल्मीमा करेन्ट लागेर 2 मृत्यु भएको छ। खोटाङको जन्ते ढुङ्गा 5 नाटे पानीका 49 वर्षीय नरबहादुर तामाङको करेन्ट लागेर हिजो बेलुका मृत्यु भएको हो। घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारका क्रममा मृत्यु भएको हो। यता गुल्मीको धुरकोट 5 मन्टारीमा 60 वर्षीय हमकाला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भएको छ। उहाँको आज बिहान मृत्यु भएको हो। घर नजिक बारीमा बिजुलीको पोलबाट जंगली जनावर रोक्न करेन्ट प्रवाह गरिराखेको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएकी भण्डारीको जिल्ला अस्पताल तमगासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी अर्जुन चन्द ठकुरीको निधन भएको छ। 10 दिन अघि मैसेपाटीको निवासमा लडेर घाइते भएका ठकुरीको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उहाँको टाउकोमा चोट लागेको थियो। उहाँको आजै पशुपतिमा अन्त्येष्टिको तयारी गरिएको छ। इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ जारेड कुस्नर र विशेष दूत स्टिभ विटकफ कतारको द्वार पुगे पनि इरानले प्रत्यक्ष भेट नगर्ने जनाएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेईले पनि बैठक तय नभएको बताउनु भएको छ। कतारले भने दुवै पक्षबीच प्रत्यक्ष भेट नभए पनि मध्यस्थकर्ता मार्फत संवाद अघि बढ्ने जनाएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: राजसपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन्। चमती केन्द्रीय कार्यालयमा सभापति रवि लमिझानेले पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको हो। एएसआर 7 देखि 12 गतेसम्म चितवनको भरतपुरमा राजसभाको पहिलो महाधिवेशन भएको थियो। महाधिवेशनले सभापति, 2 उपसभापति, 1 महामन्त्री र 3 सहमहामन्त्रीसहित 79 सदस्य केन्द्रीय समिति निर्वाचित गरेको छ। महाधिवेशनबाट सभापति माला मिछाने र उपसभापति खुला प्रफट डाक्टर सोनी बुवागले निर्विरोध निर्वाचित हुनुभएको थियो। काठमाडौँ जर्मन दूतावासले विद्युतीय राहदानी खरिदको विषयमा नेपाललाई कुनै पनि विरोध नोट नदिएको प्रष्टीकरण दिएको छ। 64 लाख ई पासपोर्टको ठेक्का 2 जर्मन कम्पनीलाई दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले ती कम्पनीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा हालेपछि जर्मन दूतावास र राजदूतलाई जोडेर विभिन्न खबर प्रकाशित भएका थिए। दूतावासले सामाजिक सञ्जालमा राख्दै मिडियामा गलत खबर सार्वजनिक भएको पुष्टिकरण दिएको हो। जर्मन दूतावासले बर्लिनमा नेपाली दूतावासका चार्ज डी अफेयर्सलाई विदेश मन्त्रालयको बैठकमा आमन्त्रित गरिएको तर आम सञ्चारमा आए जस्तो बोलाइएको होइन भनेको छ। ई पासपोर्ट ठेक्काको मुद्दालाई लिएर जर्मनीले नेपाललाई कुनै विरोध नोट वा अन्य कुनै कागजात हस्तान्तरण नगरेको भन्दै दूतावासले कारवाहीको सम्भावित नतिजालाई लिएर पनि कुनै चेतावनी नदिएको पनि बताएको छ। पाल्पाको रामपुर नगरपालिकाले 3 सन्तान जन्माउने परिवारको 3रो सन्तानलाई मासिक 1,000 भत्ता दिने नीति पास गरेको छ। बुटोलबाट छवि पाण्डे।
1: चालू आर्थिक वर्ष 2082-83 प्रोत्साहन स्वरूप मासिक 500 रुपियाँ दिने प्रक्रिया सुरु गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि 1,000 रुपियाँ प्रदान गर्ने नीति पास गरेको छ। नगरपालिकाको यो नीति पास भएको सुन्दा रामपुरकी गौमाया पौडेललाई खुसी लागेको छ। तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने पौडेलको भनाइ छ।
2: तपाईँको सधैँभरि 5 वर्ष मुनि भन्ने छ के अरे, चाहेको खण्डमा 3टालाई ठिकै पनि मान्ने जस्तो लागेको, किनभने आखरी त भयो जस्तो मानेर पनि हो। 3टा सन्तान जन्मेकोमा एउटा बच्चालाई जाने 5 वर्ष मुनिकालाई भत्ता दिने भन्ने त नियम लिएको छ। अब साउनबाट लागु हुने भन्ने छ, अब कस्तो हुन्छ के हुन्छ यो, ठिकै ठिकै लाग जस्तो छ भन्ने पनि भएको छ कि कतिको पारदर्शी हुन्छ। अब
1: पाल्पा रामपुरकै रेखीराम थापाले नगरपालिकाको यो नियमले आफूलाई नछोए पनि सन्तान पाउने रहरमा रहेकाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। पहिले 4-5 वटा सन्तान जन्माउने गरेकोमा पछिल्लो समय 1-2 महिना सीमित भएको भन्दै उहाँले सन्तानको रहर पूरा गर्नेहरूलाई नगरको यो नीति प्रभावकारी हुने थापाको विश्वास छ। तर उहाँले पनि कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्ने बताउनुभयो।
3: 4-5 वटा पाउनु हुन्थ्यो सबैले, अहिलेको हिसाबमा 1-2 कसै कसै कसैको भयो भने 3 होइन, म चाहिँ परे मेरो चाहिँ 3 सन्तान 3 भइसकेकाले पाउने चाहिँ होइन। यो 82-83 यता आएकोले अब चाहिँ 82-83-84 यावत रूपले गएकोले पाउने हो, 82-83 भन्दा पहिलाको चाहिँ पाउने चाहिँ पाउनु पर्ने मान्छेले पाउनु पर्ने जानकारी गराउनु होला।
1: पाल्पाको रामपुर नगर क्षेत्रमा बसाइसराईको ठुलो समस्या देखिएको छ। त्यसमाथि गर्भभित्रको भ्रूण पहिचान गरी छोरी भए गर्भपतन गराउने र छोरा भए मात्रै राख्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले जन्मदर घटाउँदै लगेको नगरपालिकाको दावी छ। नगर कार्यपालिका सदस्य दुर्गादेवी भण्डारीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रोत्साहन कार्यक्रमले नगरका धेरै दम्पति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार पहिलो 2 सन्तान छोरी भएका दम्पतिलाई यो नीतिले प्रोत्साहन मिल्ने नगरको विश्वास छ।
2: पछिल्लो समय पनि भ्रूण हत्या गर्ने जुन छ नि त्यसलाई चाहिँ न्यूनीकरण हुन्छ कि भन्ने हो। पछिल्लो समय जन्मदर घट्दै गएको र के हुन्छ भन्ने भएको हो। यो अहिले पछिल्लो समय कस्तो भयो, 2टा छोरी भएर अनि तेस्रो सन्तान चाहिँ छोरा जन्माउने त्यस्तो खाले चाहिँ पर्नु भएको।
1: रामपुर नगरपालिका नगरसभाको 19 अधिवेशनले 3रो सन्तान र 3रो सन्तान पछिका हरेक सन्तानलाई आगामी वर्षदेखि 5 वर्षसम्म मासिक 1,000 प्रदान गर्ने नीति पारित गरेको हो।
0: नेपाल अयल निगमले इन्धनको भाउ घटाएको छ।
4: निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो। निगमका संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको हो। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, फलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजेल र मटितेल 192.50 रूपियाँ, दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मटितेल 194 रूपियाँ पर्नेछ।
0: इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पको चाहिँ च्यालेन्ज घोषणा र विशेष दृष्टिकोणको पताको प्रभाव पर्नेछ। नमस्कार।
5: यो PFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाहलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले शाहमाथि विशेष अदालतको फैसला नै सदर गरेको हो। यसअघि विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै शाहलाई दोषी ठहर गरेको थियो। सुशीला कुमारी शाहको नाममा भएको देखिएको अवैध सम्पत्ति फिर्ता गर्न पनि भनेको थियो। विशेष अदालतले 2075 पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उनलाई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहराएको थियो। शाहले 68,24,000 रुपियाँ गैर कानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित विशेषले 2075 सालमै शाहलाई त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला गरेको थियो। सरकारले अतिकम विकसित मुलुक एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि दखली दिन राष्ट्रसङ्घसँग औपचारिक अनुरोध गरेको छ। आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसङ्घलाई पत्राचार गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बिहोर्दै आएको आर्थिक उतार चढाव, रुस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौती थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको उहाँको तर्क छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले सत्तारूढ रासोपासँग स्पष्टीकरण मागेको छ। रासोपाको हालै चितवनमा सम्पन्न महाधिवेशनमा 18 वर्षभन्दा कम उमेरका 35,000 बढीलाई पार्टी सदस्यता दिएको विवरण पेश भएको थियो। आयोगले रासोपा केन्द्रीय कार्यालयले पत्राचार गर्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराए नगराएको विषयमा जवाब पेश गर्न भनेको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिनुभएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाब दिनुभएको छ।
1: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू, हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाईभन्दा अलि सस्तो पनि रहनुको कारणले गर्दा यात्रु सङ्ख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्दराली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभएको छ।
2: सत्य कुरा के हो भने त्यहाँ यात्रुको अभाव होइन कि प्राधिकरणले प्राविधिक नै पठाएन, केही समयको लागि खाली सिटमा रकम बेहोर्ने गाउँपालिकाले सहमति गर्दा समेत प्राविधिक पठाइएन, किन यो विडम्बना हो? माननीय मन्त्रीजीलाई सोध्न चाहन्छन् कि कालीकोटवासीले सोधेका छन् कि अबको कुन महिना कति गते कति बजे सुन्दराली विमान जहाज अवतरण हुन्छ?
0: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र नयाँ आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र पठाउँदै ती गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर पठाउन निर्देशन दिएको हो। सरकारले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई राहत हुने गरी धनबारीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अगाडि बढ़ाएको हो। G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया मल आउनेछ।
0: अबका केही घण्टामा इङ्ल्यान्ड विश्वकप फुटबलको नकआउट खेलमा प्रवेश गर्दैछ। टोमस टुकल नेतृत्वको टिमले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एटलान्टामा सामना गर्न लागेको छ। नेपाली समयअनुसार राति 9:45 हुने खेलको विजेताले क्वार्टर फाइनलमा मेक्सिकोलाई झेल्नुपर्नेछ। तर इङ्ल्यान्डका व्यवस्थापक टुकलले अहिलेको अर्जुन दृष्टि राति हुने खेलमा रहेको बताउनु भएको छ।
4: A physical team, a quick team, a devoted team, a team that we arrive as favorites and they can play in the role of an underdog which suits them very well.
0: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.
5: यो बीएफबीएस कुलकर्म रेडियो हो.

0: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए लगत्तै काठमाडौँ उपत्यकासहित अधिकांश पेट्रोल पम्पले बिक्री बन्द गरेका छन्। हिजोसम्म तमादम बिक्री गरिरहेका निजी पम्पहरूले आज एकाएक इन्धन नभएको भन्दै बिक्री बन्द गरेका हुन्। डिजल पेट्रोल लिन पुगेका उपभोक्ता रित्तै फर्कन बाध्य भएका छन्। खुलेका केही पम्पमा लामो लाइन लागेको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 तथा डिजल मट्टी तेलमा 30 रुपियाँ मूल्य घटाएको छ। बढी मूल्यमा किनेर सस्तोमा बेच्नु परेपछि पेट्रोल पम्प सञ्चालकले बन्द गरेका हुन्। पेट्रोल पम्पहरूले मूल्य घट्ने अनुमानसहित तेल समेत नउठाएको पाइएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको बेला नेपाली बजारमा घट्ने सुइँको पाएपछि धेरै इन्धन उठाउँदा नोक्सान पर्ने भन्दै हिजो अधिकांश पम्पले डिपोबाट इन्धन नउठाएको नेपाल ऑयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको छ। निगमले भने बजारमा पेट्रोलियम पदार्थको अभाव नभएको बताएको छ। बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले काठमाडौँ उपत्यकामा 3 टोली समेत परिचालन गरेको छ। काङ्ग्रेसले 15 महाधिवेशनका लागि तयारीका काम जारी रहेको जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले वक्तव्य जारी गर्दै जनसम्पर्क समितिको महाधिवेशन साउनभित्रै गर्ने गरी तयारी गर्न परिपत्र गरिएको बताउनु भएको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बैठक बसेको थियो। जनसम्पर्क समितिको महाधिवेशनमा तोकिएका प्रतिनिधि मात्रै उपस्थित हुनुपर्ने पनि परिपत्रमा उल्लेख गरिएको छ। काङ्ग्रेसले आगामी असोज 3 साता काठमाडौँमा महाधिवेशन गर्ने तालिका बनाएको छ। जेन्जी विद्रोहको मौका छोपेर सुनसरीको झुम्का कारागारबाट भागेका एकजना कैदी चोरीको कारसहित सप्तरीबाट पक्राउ परेका छन्। मकवानपुर हेटौँडा 14 नयाँ बस्तीका 24 वर्षीय विक्रम भनिने चन्द्रबहादुर पाखरिनलाई पूर्व पश्चिम राजमार्गमा पर्ने सप्तरी हनुमान नगर कङ्कालिनी 1 होटल अगाडिबाट चोरीको कारसहित पक्राउ गरिएको हो। प्रहरीले शङ्का लागेर गाडीको कागजात र चालक अनुमति पत्र माग्दा पेश गर्न नसकेको र यातायात कार्यालयबाट गाडीको विवरण रुजु गर्दा नम्बर प्लेटसँग इन्जिन र चेसिस नम्बर समेत नमिलेको भेटिएपछि चोरीको हुन सक्ने निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ। अमेरिका सन् 2026 शक्तिशाली राष्ट्र बनेको छ।
1: सैन्य शक्तिका आधारमा देशहरूको ग्लोबल फायर इन्डेक्स 2026 तयार पारेको विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रको सूचीमा अमेरिका पहिलो स्थानमा छ। यसअघि पनि अमेरिका सबैभन्दा शक्तिशाली राष्ट्रको शीर्ष स्थानमा थियो। अमेरिकाको सैन्य बजेट विश्वमा सबैभन्दा ठूलो छ। रूस विश्वको दोस्रो सबैभन्दा शक्तिशाली देशमा सूचीकृत भएको छ। रूससँग संसारमा सबैभन्दा धेरै आणविक हतियारहरू छन्। चीन तेस्रोमा छ। चीनसँग संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना छ। यो सँगै विश्वको दोस्रो ठूलो वायुसेना पनि छ। यस्तै भारत चौथोमा छ। भारतले द्रुत गतिमा क्षेप्यास्त्रहरू पनि विकास गरिरहेको छ र हालै अपरेशन सिन्दुरको क्रममा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो। यसपछि दक्षिण कोरिया विश्वको 5 सबैभन्दा शक्तिशाली देश बनेको छ। फ्रान्स 6, जापान 7, बेलायत 8, टर्की 9 र इटली विश्वको 10 सबैभन्दा शक्तिशाली देशको रूपमा रहेका छन्।
0: खोटाङ र गुल्मीमा करेन्ट लागेर 2 मृत्यु भएको छ। खोटाङको जन्ते ढुङ्गा 5 नाटेपानीका 49 वर्षीय नरबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो। घरमा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लागेका तामाङको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै गुल्मीको दुर्गोट 5 मन्टारीमा 60 वर्षीय होमकला भण्डारीको पनि करेन्ट लागेर मृत्यु भएको छ। घर नजिक बारीमा बिजुलीको पोलबाट जंगली जनावर रोक्न करेन्ट प्रवाह गरिरहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी भण्डारीको जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाहलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले सहमति विशेष अदालतको फैसला नै सदर गरेको हो। यसअघि विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै शाहलाई दोषी ठहर गरेर सुशीला कुमारी शाहको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो। शाहले 68,24,000 रुपियाँ गैरकानुनी आर्जन गरेको निष्कर्षसहित विशेष अदालतले 2075 सालमै त्यति नै जरिवाना र 9 कैद हुने फैसला गरेको थियो। लेबर नेता एन्डी बर्नहामले बेलायतको रक्षा क्षेत्रमा चाहिने लगानी उपलब्ध गराउने रक्षा मन्त्री डान जार्भिसले विश्वास व्यक्त गर्नुभएको छ।
2: It's entirely routine that in major committals of resource, some of the money will be allocated in the context of the next budget or the next spending review. It means that we are now spending historically high levels on defence.
0: लेबरका प्रस्तावित नेता बनहामको बारेमा उहाँले आशावादी व्यक्त गर्नुभएको छ। र एसियाली फुटबल महासंघ एएफसीले आफूले आयोजना गर्ने प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने औपचारिक पत्र पठाएको छ। गएको मङ्गलबारबाट सुरु भएको एएफसी महिला च्याम्पियनसिप लगायत 3 प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने महासंघले भनेको छ।
3: यो BFBS गोर्खा रेडियो हो।

0: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको बिक्रीमा देखिएको समस्या समाधान भइसकेको दावी गरेको छ। पम्पमा तेलको मौस्ताद कम भएका कारण केही लाइन देखिए पनि समाधान भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको हो। प्रमुख शहरमा शहरका पम्पमा 81 उपभोक्ताको चाप बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो। काठमाडौँ उपत्यका पम्पहरूले आज निगमको थानकोट डिपोबाट 13 लाख लिटर डिजल र 13 लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा करिब 130 पम्प रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाडा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रुपियाँले घटाएपछि त्यसको प्रभाव अनुसार फ्युल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर आजदेखि लागू भएको छ। संशोधित व्यवस्थाअनुसार केही गन्तव्यमा भाडा 2,335 रुपियाँसम्म घटेको छ। प्राधिकरणले फ्युल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्र भएको स्पष्ट गर्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। काठमाडौँको जर्मन दूतावासले विद्युतीय राहदानी खरिदको विषयमा नेपाललाई कुनै पनि विरोध नोट नदिएको प्रष्टीकरण दिएको छ। 64 लाख ई पासपोर्टको ठेक्का दुई जर्मन कम्पनीलाई दिँदा भ्रष्टाचार भएको भन्दै अख्तियारले ती कम्पनीसहित 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा हालेपछि जर्मन दूतावास र राजदूतलाई जोडेर विभिन्न खबर प्रकाशित भएका थिए। दूतावासले मीडियामा गलत खबर सार्वजनिक भएको प्रष्टीकरण दिएको हो। जर्मन दूतावासले बर्लिनमा नेपाली दूतावासका चार्ज डी अफेयर्सलाई विदेश मन्त्रालयको बैठकमा आमन्त्रित गरिएको तर आम संचारमा आए जस्तो बोलाइएको होइन भनेको छ। ई पासपोर्ट ठेक्काको मुद्दालाई लिएर जर्मनीले नेपाललाई कुनै विरोध नोट वा अन्य कुनै कागजात हस्तान्तरण नगरेको पनि दूतावासले बताएको छ। पाल्पाको रामपुर नगरपालिकाले 3 सन्तान जन्माउने परिवारको तेस्रो सन्तानलाई मासिक 1,000 भत्ता दिने नीति पास गरेको छ। बुटोलबाट छवि पाण्डे।
1: चालु आर्थिक वर्ष 2082-83 प्रोत्साहन स्वरूप मासिक 500 रुपियाँ दिने प्रक्रिया सुरु गरेको नगरपालिकाले आगामी आर्थिक वर्षदेखि 1,000 रुपियाँ प्रदान गर्ने नीति पास गरेको छ। नगरपालिकाको यो नीति पास भएको सुन्दा रामपुरकी गौमाया पौडेललाई खुसी लागेको छ। तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने पौडेलको भनाइ छ।
2: तपाईँको सधैँभरि 5 वर्ष मुनि भन्ने छ के अरे, चाहेको खण्डमा 3टालाई ठिकै पनि मान्ने जस्तो लागेको, किनभने आखरी त भयो जस्तो मानेर पनि हो। 3टा सन्तान जन्मेकोमा एउटा बच्चालाई चाहिने 5 वर्ष मुनिकालाई भत्ता दिने भन्ने त नियम लिएको छ। अब साउनबाट लाग्यो भने भन्ने छ, अब कस्तो हुन्छ के हुन्छ, यो ठिकै ठिकै लाग जस्तो छ भन्ने पनि भएको छ क्या, कतिको पारदर्शी हुन्छ। अब
1: पाल्पा रामपुरकै रेखीराम थापाले नगरपालिकाको यो नियमले आफूलाई नछोए पनि सन्तान पाउने रहरमा रहेकाहरूलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो। पहिले 4-5 वटा सन्तान जन्माउने गरेकोमा पछिल्लो समय 1-2 महिना सीमित भएको भन्दै उहाँले सन्तानको रहर पूरा गर्नेहरूलाई नगरको यो नीति प्रभावकारी हुने थापाको विश्वास छ। तर उहाँले पनि कार्यान्वयन कसरी हुन्छ त्यो हेर्नुपर्ने बताउनुभयो।
3: 4-5 वटा पाउनुहुन्थ्यो सबैले, अहिले हिसाबमा 1-2 कसै कसै कसैको भयो भने 3 होइन, म चाहिँ परे मेरो चाहिँ 3 सन्तान 3 भइसकेकाले पाउने चाहिँ होइन। यो 82-83 यता आएकोले अब चाहिँ 82-83-84 यावत रूपले गएकोले पाउने हो। 82-83 भन्दा पहिलाकाले चाहिँ पाउने चाहिँ पाउनु पर्ने मान्छेले पाउनु हुन्छ, जानकारी गराउनु होला।
1: पाल्पाको रामपुर नगर क्षेत्रमा बसाइसराईको ठुलो समस्या देखिएको छ। त्यसमाथि गर्भभित्रको भ्रूण पहिचान गरी छोरी भए गर्भपतन गराउने र छोरा भए मात्रै राख्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। यसले जन्मदर घटाउँदै लगेको नगरपालिकाको दावी छ। नगर कार्यपालिका सदस्य दुर्गा देवी भण्डारीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रोत्साहन कार्यक्रमले नगरका धेरै दम्पति लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
0: इरानले अमेरिकी उच्च अधिकारीसँग तत्काल कुनै प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। उच्च स्तरीय वार्ताका लागि ट्रम्पका ज्वाइँ ज्यारेड कुस्नर र विशेष दूत स्टिभ विटकोप कतारको दोहा पुगे पनि इरानले प्रत्यक्ष भेट नगर्ने जनाएको हो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेले पनि बैठक तय नभएको बताउनु भएको छ। कतारले दुवै पक्षबीच प्रत्यक्ष भेट नभए पनि मध्यस्थकर्ता मार्फत सम्वाद अघि बढ्ने जनाएको छ। इरानी अधिकारीले 2 साता अघि भएको युद्धविरामका बाँकी शर्तहरू टुङ्गाएपछि मात्र आणविक कार्यक्रम लगायतका जटिल विषयमा छलफल सम्भव हुने अडान लिएको रोइटर्सले लेखेको छ। इरानको भनाइपछि शान्ति सम्झौतामाथि फेरि अन्यल बढेको छ। एसियाली फुटबल महासङ्घ एएफसीले आफूले आयोजना गर्ने प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने स्पष्ट पारेको छ। गएको मंगलबारबाट सुरु भएको एएफसी महिला च्याम्पियनसिप लगायत 3 प्रतियोगितामा नेपाल सहभागी हुन नपाउने भन्दै महासङ्घले पत्र पठाएको हो। आगामी जुलाई 13 तारिकदेखि हुने एएफसी महिला एसियाली कप छनौट र एएफसी 20 वर्ष मुनिको एसियाली कप छनौटमा पनि नेपाल सहभागी हुन नपाउने भएको छ। विश्व फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल संघ एनएफएलमा हस्तक्षेप भएको भन्दै हालै निलम्बन गरेको छ। खबर यति नै, नमस्कार।
4: You're BFBS Gurkha Radio.

0: सत्तारूढ राजोपाले प्राविधिक त्रुटिवश 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्य मानिएको भन्दै भूल सुधार गरेको जनाएको छ। 35,000 बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले स्पष्टीकरण सोधेको थियो। आयोगले बालबालिकालाई पार्टी सदस्य बनाउनु कानून विपरीत रहेको भन्दै आधिकारिक धारणा मागेको थियो। आयोगले पत्र पठाएपछि राजोपाका महामन्त्री विपिन आचार्यले डिजिटल प्रणालीमा आवेदक आफैले भरेको प्रारम्भिक र कच्चा तथ्याङ्क सार्वजनिक हुन पुगेको बताउनु भएको छ। अनलाइनमा कोहीले आवेदन दिन सक्ने, जो कोहीले पनि आवेदन दिन सक्ने खुला व्यवस्था रहेको, तर आवेदन दिँदैमा सदस्यता स्वीकृत नहुने राजोपाले जिकिर गरेको छ। प्रणालीमा 5,23,000 सदस्यता आवेदन आएकामा 3,90,000 मात्र सदस्यता प्रमाणीकरण भएको महामन्त्री आचार्यको भनाइ छ। राजोपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,257 व्यक्ति पार्टी सदस्य रहेको जनाइएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटुता नरहेको स्पष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको छ।
1: नेपाल र जर्मन बीच घनिष्ठ सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारीसँग भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेटको क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
0: मन्त्री खनालले आफ्नो क्षेत्राधिकारबारे मन्त्रालय स्पष्ट रहेको समेत बताउनु भएको छ।
1: परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।
0: मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि सम्झौता नभएको उहाँको भनाइ छ।
1: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन।
0: नेपाल ऑयल निगमले पेट्रोलियम पदार्थको बिक्रीमा देखिएको समस्या समाधान भइसकेको दावी गरेको छ। पम्पमा तेलको मोस्ताद कम भएका कारण केही लाइन देखिए पनि समाधान भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको हो। प्रमुख सहरका पम्पमा 81 उपभोक्ताको चाप बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो। काठमाडौँ उपत्यकाका पम्पहरूले आज निगमको थानकोट डिपोबाट 13,00,000 लिटर डिजल र 13,00,000 लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 130 पम्प रहेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाडा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रुपियाँले घटाएपछि त्यसको प्रभाव अनुसार फ्युल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर आजदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाडा 2,335 रुपियाँसम्म घटेको छ। प्राधिकरणले फ्युल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्र भएको स्पष्ट गर्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माफ गर्नुहोला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाब दिनुभएको छ।
2: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाई भन्दा अलि सस्तो पनि रहनु, को कारणले गर्दा यात्रु संख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्तराली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभएको छ।
3: सत्य कुरा के हो भने त्यहाँ यात्रुको अभाव होइन कि प्राधिकरणले प्राधिक नै पठाएन, केही समयको लागि खाली सिटमा रकम बेहोर्ने गाउँपालिकाले सहमति गर्दा समेत प्राविधिक पठाइएन। किन यो विडम्बना हो? माननीय मन्त्री एउटा सोध्न चाहन्छन् कि कालीकोटवासीले सोधेका छन् कि अबको कुन महिना कति गते कति बजे सुन्तराली विमान जहाज अवतरण हुन्छ?
0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र नयाँ आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पेश नगरेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। मन्त्रालयले पत्र पठाउँदै ती गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउने निर्देशन दिएको हो। स्थानीय सरकार सञ्चालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार 10 भित्र कार्यपालिकाबाट स्वीकृत गरेर सभामा पेश गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। भक्तपुरमा 178 सम्पदाको पुननिर्माण सकिएको छ। राष्ट्रिय कला संग्रहालयको 66 स्थापना दिवस कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले 72 सालको भूकम्पले भत्काएका ती संरचना फेरि बनाएको बताउनु भएको हो। 55 झ्याली दरबारको पुननिर्माणका क्रममा भित्री चित्रलाई सुरक्षित राख्दै पुनस्थापना गरिएको जानकारी उहाँले दिनुभएको छ। अब खबर फटाफट।
4: तिनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खानेपानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 देखि परीक्षणका लागि बिजुली छाडिने। तनहु गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 जना काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000मा स्याडा याङका सडक खोलेपछि सिमकोटका 7 वटै वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फुलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 वटा कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे बिरामी र अशक्त 20 वटा सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै। र नवलपुरको मध्यबिन्दु नगरपालिकाका घर घरबाट संकलन हुने जैविक फोहोरलाई मल बनाएर आमदानी गर्दै गएको 3 वर्षमा कार्यक्रम सञ्चालनका लागि 6,56,00,000 खर्च, जैविक मल बेचेर 3,05,00,000 आमदानी पनि।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक ढंगले अघि बढेको जानकारी गराउनु भएको छ। मेरिल्यान्ड हवाई अड्डामा संवाददाताहरूसँग ट्रम्पले इरानलाई आणविक शक्ति सम्पन्न हुनबाट रोक्नु बाहेक अरू स्वार्थ छैन भन्नुभएको छ।
5: And Iran cannot have a nuclear weapon. Otherwise, all of this stuff that we look at, all of these things that we do, the country's never had activity like it's got right now.
0: अबको केही क्षणमा केही घण्टामा इङ्ल्यान्ड विश्वकप फुटबलको नकआउट खेलमा प्रवेश गर्दैछ। टोमस टुखेल नेतृत्वको टिमले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एटलान्टामा सामना गर्न लागेको छ। नेपाली समयअनुसार राति 10:15 हुने खेलको विजेताले क्वार्टर फाइनलमा मेक्सिकोलाई झेल्नुपर्नेछ। तर इङ्ल्यान्डका व्यवस्थापक टुखेलले अहिलेको अर्जन दृष्टि राति हुने खेलमा रहेको बताउनु भएको छ।
6: A physical team, a quick team, a devoted team, a team that we arrive as favourites and they can play in the role of an underdog which suits them very well.
0: अंग्रेज गोलकिपर जोर्डन पिकफोर्डले आवश्यक परे पेनाल्टीका लागि पनि तयार छु भन्नु भएको छ।
7: Knockout football now, anything can happen and you know for us as England we want to win in 90 minutes but if it takes 120, if it takes penalties we're prepared, we've done all the training and we're ready for the game.
0: र विश्वकप फुटबलमा इक्वेडरलाई पराजित गर्दै फेरि क्वार्टर फाइनल पुगेको खुसियाली मनाउँदा मेक्सिकोमा 3 जनाको निशास्य मृत्यु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कारवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ, त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौँ, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौँ।
0: अर्थमन्त्री स्वर्णिम वागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका 2 शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबी भन्छिन्, अभियान कर्मीहरूका अनुसार भेनेजुएलाको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेसन मिम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड्काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहजीकरणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहरस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जना को मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ। र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जुन महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कडा बनाउने विषयमा छलफल सुरु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कडा बनाउने विषयमा पनि छलफल सुरु भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कारवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। भनौँ मन परेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मन परिगर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प सञ्चालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटेको अवस्था छ, र हिजो मङ्गलबार चाहिँ जुन एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। अब हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो कि, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रुपियाँ, डिजेल र मट्टी तेलमा 30-30 रुपियाँ तथा हवाई इन्धनमा 40 रुपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झन्डै 2/3 मतसहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेसँग कुराकानी गरेका छौँ र संवादको सुरुवातमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौँ।
2: हामी एउटा रफ्तारमा छौँ, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौँ, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णतः ग्रहण गरेर हामी काम गरिराखेका छौँ। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाँती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढाएका छौँ, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्षभन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली, संस्कार, संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौँ। शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौँ।
3: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौँ, कस्तो लाग्यो बजेट भनेर। यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौँ नेपालको इतिहासमा। ती रूपान्तरणकारी भनिएका बजेटहरू पनि ती ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
3: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यम वर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरिबलाई चाहिँ झन् गरिब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
2: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तो टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिराखेको छु, बाचा पत्रमा जे जे गर्छौँ भनेको थियो त्यही गरे हो, र बाचा पत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदामध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भने त होइन। दुईवटा कुरा म राखेँ छोटकरीमा, भुई मान्छेका लागि वा गरिबका लागि भनेर यस अघिका सरकारहरूले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौडाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन, हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौँ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौँ र चौथो र पाँचौँ वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौँ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौँ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ, लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौँ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
6: एक वर्षमा केही फिल गर्न चाहिँ
2: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौँ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ, आर्थिक विधेयक, त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौँ। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ, तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो, भनेपछि हामी आएर थप सुधारहरू जुन गर्न सक्यौँ त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढी आम्दानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आम्दानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाझिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आम्दानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेसन मिम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेसन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टिभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्रान्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि $करोडौं आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरुपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: यो BFBS कुल खबर रेडियो हो।

0: इङ्ल्यान्ड विश्वकप फुटबलको नकआउट खेलमा अहिले प्रवेश गर्दैछ। टोमस टुकल नेतृत्वको टिमले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एटलान्टामा सामना गर्न लागेको छ। खेलको विजेताले क्वार्टर फाइनलमा मेक्सिकोलाई झेल्नुपर्नेछ। तर इङ्ल्यान्डका व्यवस्थापक टुकलले अहिलेको अर्जुन दृष्टि अहिले हुने खेलमा भइरहेको बताउनु भएको छ। राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैङ्गिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्यसहितको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। सङ्कल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरुपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीडित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभा अध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
1: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: उच्च अदालत जनकपुरले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई असही थमनबिक हत्या प्रकरणमा 5 वर्षको कैद फैसला गरेको छ। जिल्ला अदालतको फैसला उठाउँदै उच्चले अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई 5-5 वर्षको कैद सजाय सुनाएको हो। यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाई दिने फैसला गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले यो फैसला सुनाएको छ। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। 2072 भदौ 25 आन्दोलन गर्ने भन्दै असही विघको हत्या भएको थियो। सरकारले अतिकम विकसित मुलुक एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि धकेली दिन राष्ट्रसङ्घसँग औपचारिक अनुरोध गरेको छ।
2: आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसङ्घलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बिहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौतीहरू थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको भनाइ थियो।
0: बारामा बालपालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 जनालाई पक्राउ गरेको छ। जितपुर सिमारा उपमहानगरपालिका 16 टाँगिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 महिलालाई पक्राउ गरेको हो। डिएसपी मिनबहादुर खलेले पक्राउ परेकालाई 5 दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिनुभएको छ। कन्जर्भेटिभ पार्टी नेता केमी बेडनकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा बेडनकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनु भएको हो।
3: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
0: तर प्रधानमन्त्री सर कियर स्टारमरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण दिनुभएको छ।
4: It's just all talk. What did they actually do? They cut defence 2.5% down to 2.3% in their 14 long years. And what have you done welfare? They put the bill up by £88 billion. So no lectures from them. They failed in the first duty of government.
0: नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी पनि युरोपियन टी20 प्रिमियर लिग ईटिपिएलमा अनुबन्ध हुनुभएको छ। ऐरी पुरुष टी20 राष्ट्रिय क्रिकेट टिमका कप्तान हुनुहुन्छ। ऐरीले यो लिग एम्स्टर्डम फ्लेम्सबाट खेल्ने पक्का भएको छ। यसअघि लिगका लागि सन्दीप लामिछाने अनुबन्ध भइसक्नु भएको छ। लिग अगस्तको अन्तिमबाट सुरु हुनेछ। र विश्वकप फुटबलमा इक्वेडोरलाई पराजित गर्दै प्री क्वार्टर फाइनल पुगेको खुसियाली मनाउँदा मेक्सिकोमा 3 जनाको निसासिएर मृत्यु भएको छ। राजधानी शहरमा खुसी मनाउने क्रममा च्यापिएर 2 महिला र 1 पुरुषको मृत्यु भएको मेक्सिको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खबर नमस्कार।
5: PFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्रीमा देखिएको समस्या समाधान भइसकेको दावी गरेको छ। पम्पमा तेलको मौजदात कम भएका कारण केही लाइन देखिए पनि समाधान भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभएको हो। प्रमुख शहरका पम्पमा 81 उपभोक्ताको चाप बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा निगमले केही पम्पको अनुगमन समेत गरेको थियो। काठमाडौँ उपत्यका पम्पहरूले आज निगमको थानकोट डिपोबाट 13 लाख लिटर डिजेल र 13 लाख लिटर पेट्रोल उठाएका प्रवक्ता ठाकुरले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा 130 भन्दा बढी पम्प रहेका छन्। राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्य सहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
1: सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरुपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीडित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभाध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
2: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले प्राविधिक त्रुटि बस 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई सदस्य मानिएको भन्दै भूल सुधार गरेको जनाएको छ। 35,000 भन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले स्पष्टीकरण सोधेको थियो। आयोगले बालबालिकालाई पार्टी सदस्य बनाउनु कानून विपरीत रहेको भन्दै आधिकारिक धारणा मागेको थियो। आयोगले पत्र पठाएपछि रासोपाका महामन्त्री विपिन कुमार आचार्यले डिजिटल प्रणालीमा आवेदक आफै भरेको प्रारम्भिक र कच्चा तथ्याङ्क सार्वजनिक हुन पुगेको बताउनु भएको छ। अनलाइनमा केहीले आवेदन दिन सक्ने कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था रहेको तर आवेदन दिँदैमा सदस्यता स्वीकृत नहुने रासोपाले जिकिर गरेको छ। प्रणालीमा 5,23,000 सदस्यता आवेदन भएकामा 3,90,000 जनाको मात्रै सदस्यता प्रमाणीकरण भएको महामन्त्री आचार्यको भनाई छ। रासोपाको प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा 18 वर्ष मुनिका 35,257 जना व्यक्ति पार्टी सदस्य रहेको जनाइएको थियो। उच्च अदालत जनकपुरले पूर्व सांसद लक्ष्मी महतो कोइरीको असय थमन विक हत्या प्रकरणमा 5 वर्षको कैद फैसला गरेको छ।
1: जिल्ला अदालतको फैसला उठाउँदै उच्चले अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई 5-5 वर्षको कैद सजाय सुनाएको हो। यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाई दिने फैसला गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले यो फैसला सुनाएको छ। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। 2072 भदौ 25 आन्दोलन गर्ने भन्दै असय विकको हत्या भएको थियो।
0: अब खबर फटाफट।
3: तिनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खाने पानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 परीक्षणका लागि बिजुली छाडिने। तनहु, गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000 स्याडा याङका सडक खोलेपछि सिमकोटका 7 वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फुलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे, बिरामी र अशक्त 20 सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै।
0: र फिफा विश्वकपमा अन्तिम 32 अन्तर्गत अहिले इङ्ल्यान्ड र पहिलो पटक नकआउट चरण पुगेको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो डीआर कङ्गो प्रतिस्पर्धा। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सरकारले अति कम विकसित मुलुक एलडीसीका लागि विकासशील मुलुकमा स्तर उन्नतिका लागि 3 वर्षपछि धकेलिदिन राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ।
1: आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसंघलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बिहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौतीहरू थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको भनाइ थियो।
0: राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्यसहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
2: सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरूपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीडित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभाध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
3: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाफ दिनुभएको छ।
4: 34 विमानस्थलहरू अपरेसनल, सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू, हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाई भन्दा अलि सस्तो पनि रहनुको कारणले गर्दा यात्रु सङ्ख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्थरावली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभयो।
5: सत्य कुरा के हो भने त्यहाँ यात्रुको अभाव होइन कि प्राधिकरणले प्राधिक नै पठाएन, केही समयको लागि खाली सिटमा रकम बेहोर्ने गाउँपालिकाले सहमति गर्दा समेत प्राविधिक पठाइएन। किन यो विडम्बना हो? माननीय मन्त्रीज्यूलाई सोध्न चाहन्छन् कि कालीकोटवासीले सोधेका छन् कि अबको कुन महिना कति गते कति बजे सुन्थराली विमान जहाज अवतरण हुन्छ?
0: परराष्ट्र मन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटुता नरहेको स्पष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाइ आएको छ।
6: नेपाल र जर्मन बीच घनिष्ठ र सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारी भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेटको क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
0: मन्त्री खनालले आफ्नो क्षेत्राधिकार बारे मन्त्रालय स्पष्ट रहेको समेत बताउनु भएको छ।
6: परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।
0: इङ्ल्याण्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो।

0: इंग्ल्याण्ड फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कंगोलाई 2-1 पराजित गर्दै इंग्ल्याण्डले अन्तिम सोह्रको यात्रा तय गरेको हो। इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। एक गोलले पछि परेको अवस्थामा लगातार दुई गोल गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको 7 मिनटमा ब्रायन सेपिङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाउनु भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई बराबरी ल्याउनु भयो। एन्थनी गोर्डनको पासमा केनले हेडर मार्फत गोल गर्नु भएको थियो। केनले खेलको 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलोपल्ट नकआउट चरणमा प्रवेश गरेको डीआर कंगोको विश्वकप यात्रा रोकिएको छ। यो खेलमा 2 गोल थपिएसँगै केनले जारी विश्वकपमा 5 गोल गर्नु भएको छ। उहाँसँगै नर्वेका एर्लिङ हालान्डले 5 गोल गर्नुभएको छ। फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीले समान 6 गोल गर्नुभएको छ। नेपालकै पहिलो आधुनिक सोरुङ मार्ग नागढुङ्गा यही साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सोरुङ मार्ग तयारी अवस्थामा छ। सुरुङ मार्ग साउनदेखि सञ्चालन गर्न पूर्व तयारीका कामहरू भइरहेका छन्। भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आपतकालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको निर्देशक नेपालले जानकारी दिनुभएको छ। सुरुङ मार्गको पश्चिमतर्फ पहिरो जोखिम न्यूनीकरणका लागि केही काम बाँकी रहेको उहाँले बताउनुभयो। तर त्यसले सञ्चालनमा अवरोध भने नहुने उहाँको भनाई छ। आयोजनाको औपचारिक निर्माण 2076 साल कार्तिक 28 गतिदेखि थालिएको हो। अब भौतिक काम सकिएसँगै ठेक्का प्राप्त निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनले नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्नेछ। दाङको घोराईमा सिंचाईका लागि बनाइएको ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ। घोराही 4 लक्ष्मीपुरकी 10 वर्षकी आशिका घरतीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभएको छ। सुनपुर सामुदायिक विद्यालयमा कक्षा 4 अध्ययनरत आशिकाको लक्ष्मीपुर चोक नजिक सिंचाईका लागि बनाइएको मानव निर्मित ड्याममा डुबेर मृत्यु भएको हो। नेपाली सेना र प्रहरीको टोलीले बालिकाको शव आज दिउँसो निकालेको थियो। बारामा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। जितपुर सिमरा 16 टाङ्गिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रूखको फेदमा बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले 4 पक्रेको हो। डीएसपी मीनबहादुर घले पक्राउ परेकाहरूलाई 5 दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिनुभएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशनका लागि तयारीका काम जारी रहेको जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले वक्तव्य जारी गर्दै जनसम्पर्क समितिको महाधिवेशन साउनभित्रै गर्ने तयारी गर्न परिपत्र गरिएको बताउनु भएको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा बैठक बसेको थियो। जनसम्पर्क समितिको महाधिवेशनमा तोकिएका प्रतिनिधि मात्रै उपस्थित हुनुपर्ने पनि परिपत्रमा उल्लेख गरिएको छ। कांग्रेसले आउँदो असोज 3 साता काठमाडौँमा महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक ढंगले अघि बढ़ेको जानकारी गराउनु भएको छ। मेरिल्याण्ड हवाई अड्डामा संवाददाताहरूसँग ट्रम्पले इरानलाई आणविक शक्ति सम्पन्न हुनुबाट रोक्नु बाहेक अरू स्वार्थ छैन भन्नुभएको छ।
1: And Iran cannot have a nuclear weapon. Otherwise, all of this stuff that we look at, all of these things that we do, the country's never had activity like it's got right now.
0: बेलायतको कन्जर्भेटिभ पार्टी नेता केमी वेर्नकले सशस्त्र फौजका लागि चाहिने भन्दा निकै कम बजेट घोषणा भएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा वेर्नकले लेबर पार्टीको सरकारले छुट्याएको 15 अर्ब पाउन्डले नपुग्ने बताउनु भएको हो।
2: The money must be found, Mr. Speaker, and that money should come from cutting welfare, something these Labour MPs will not do. And if the Labour Party cannot defend our country, Mr. Speaker, what is the point of them?
0: तर प्रधानमन्त्री सर कियर स्टार्मरले 40 वर्षकै बढी रकम विनियोजन गरेको स्पष्टीकरण दिनुभयो।
3: It's just all talk. What did they actually do? They cut defence 2.5% down to 2.3% in their 14 long years. And what did on welfare? They put the bill up by £88 billion. So no lectures from them. They failed in the first duty of government.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बेल्जियमले विश्वकप फुटबल 2026 अन्तिम 32 खेलमा अहिले सेनेगलको सामना गर्दैछ। नेपाली समयअनुसार अहिले पाउने 2 बजे खेल हुँदैछ। अमेरिकाको सियाटलमा हुने खेल जित्ने टोलीले अमेरिका र बोस्निया हर्जगोभिना बीचको विजेतासँग अन्तिम 16 खेल्नेछ। बेल्जियम समूह जीको विजेता बनेर नकआउट चरणमा पुगेको हो। पहिलो खेलमा इजिप्टसँग 1-1 र दोस्रो खेलमा इरानसँग गोलरहित बराबरीमा रोकिए पनि बेल्जियमले अन्तिम खेलमा न्यूजील्याण्डलाई 5-1 हराएको थियो। सेनेगल पहिलो 2 खेलमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो, तर अन्तिम खेलमा इराकलाई 5-0 पराजित गर्दै सेनेगल समूहबाट तेस्रो टोलीको रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो। इङ्ल्याण्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कंगोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। 1 गोलले पछि परेको अवस्थामा लगातार 2 गोल गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको 7 मिनटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाउनु भएको थियो। खेलको 75 मिनटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनुभयो। एन्थनी गोर्डनको पासमा खेनले हेडर मार्फत गोल गर्नुभएको थियो। खेनले खेलको 86 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। त्यसपछि गोल हुन सकेन। पराजित हुँदा पहिलोपल्ट नकआउट चरणमा प्रवेश गरेको डीआर कंगोको विश्वकप यात्रा रोकिएको छ। यो खेलमा 2 गोल थपिएसँगै केनले जारी विश्वकपमा 5 गोल गर्नुभएको छ। उहाँसँगै नर्वेका एर्लिङ हालान्डले 5 गोल गर्नुभएको छ। फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सीले समान 6 गोल गर्नुभएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाडा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि त्यसको प्रभाव अनुसार फ्युल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर आजदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाडा 2,335 रूपियाँसम्म घटेको छ। प्राधिकरणले फ्युल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्रै भएको स्पष्ट पार्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। भक्तपुरमा 178 सम्पदाको पुननिर्माण सकिएको छ। राष्ट्रिय कला संग्रहालयको 66 स्थापना दिवसको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले 72 सालको भूकम्पले भत्काएका ती संरचना फेरि बनाइएको बताउनु भएको हो। 55 झ्याले दरबारको पुननिर्माणका क्रममा भित्ते चित्रलाई सुरक्षित राख्दै पुनस्थापना गरिएको जानकारी उहाँले दिनुभएको छ। उच्च अदालत जनकपुरले पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई असय थमन विक हत्या प्रकरणमा 5 वर्षको कैद फैसला गरेको छ।
1: जिल्ला अदालतको फैसला उल्टाउँदै उच्चले अभियुक्तहरू कोइरी, अभिराम शर्मा, धर्मेन्द्र राई, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई 5-5 वर्षको कैद सजाय सुनाएको हो। यसअघि महोत्तरी जिल्ला अदालतले कोइरी र कापरलाई सफाई दिने फैसला गरेको थियो। उच्च अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारी बाबु श्रेष्ठको इजलासले यो फैसला सुनाएको छ। जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रदीप शाह माझी, सञ्जय कुमार शाह र मोहन ठाकुरको सजाय भने उच्च अदालतले सदर गरेको छ। 2072 भदौ 25 आन्दोलन गर्ने भन्दै असय विकको हत्या भएको थियो।
0: अब खबर फटाफट।
2: तिनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खाने पानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 परीक्षणका लागि बिजुली छाडिने। तनहु, गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने थप 5 जना काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000 स्याडा याङका सडक खोलेपछि सिमकोटका 7 वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फूलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे, बिरामी र अशक्त 20 सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै। र नवलपुरको मध्यबिन्दु नगरपालिकाका घर घरबाट संकलन हुने जैविक फोहोरलाई मल बनाएर आमदानी गर्दै गएको 3 वर्षमा कार्यक्रम सञ्चालनका लागि 6,56,00,000 खर्च, जैविक मल बेचेर 3,05,00,000 आमदानी पनि गरे।

0: परराष्ट्रमन्त्री शिशिर खनालले पासपोर्ट छपाईबारे जर्मनी सरकारसँग कुनै कटुता नरहेको स्पष्टीकरण दिनुभएको छ। जर्मन कम्पनीले छपाईमा ढिला गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले फ्रान्सेली कम्पनीलाई जिम्मा दिन दबाव दिएको भनिएका बेला राष्ट्रिय सभामा मन्त्री खनालको भनाई आएको हो।
1: नेपाल र जर्मन बीच घनिष्ठ र सहयोगात्मक सम्बन्ध रहिआएको परिप्रेक्ष्यमा द्विपक्षीय भेटघाट र सम्वाद हुनु स्वाभाविक हो। यसै सिलसिलामा बर्लिन स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूतको जर्मन विदेश मन्त्रालयका अधिकारीसँग भेट भएको हो। जर्मन सरकारले कटुतापूर्वक प्रतिक्रिया दिएको भन्ने कुरामा कुनै सत्यता छैन। उक्त भेटघाट अन्य भेटघाट झैं सौहार्दपूर्ण रहेको थियो। कार्यवाहक राजदूतसँगको भेटको क्रममा आफ्नो मुलुकको कम्पनीहरूका सम्बन्धमा चासो राख्नु स्वाभाविक नै हो। भेटघाटको क्रममा कार्यवाहक राजदूतले राहदानी खरिद सम्बन्धी विषय हाल न्यायिक निकायमा विचाराधीन रहेकोले सोको निरूपण नेपालको कानून अनुसार हुने जानकारी गराउनु भएको छ।
0: मन्त्री खनालले आफ्नो क्षेत्राधिकार बारे मन्त्रालय स्पष्ट रहेको पनि बताउनु भएको छ।
1: परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा यस सम्मानित सदनलाई जानकारी गराउँदै जाने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।
0: मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि सम्झौता नभएको उहाँको भनाइ छ।
1: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु। यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन।
0: मन्त्री खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताउनुभयो।
1: दार्चुला जिल्लामा हेलिकप्टर प्रवेशको विषयमा सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवं मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क एवं समन्वय भइरहेको छ।
0: गृह मन्त्रालयले सहुलियत नदिने अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 को अवस्था अनुगमन गरी कार्यान्वयन नगर्नेलाई कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। विपन्न असहाय र व्यवहारिसी नागरिकका लागि अस्पतालले छुट्याउनु पर्ने कुल सयको 10% निशुल्क उपचार सेवालाई थप व्यवस्थित पारदर्शी र पहुँच योग्य बनाउन कार्यविधि जारी गरिएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्यल सिर्जना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभयो। सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै नभएर सञ्चालन खर्च, मर्मत, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, ब्याङ्किङ लागत तथा समग्र आर्थिक सूचकको वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने सिटौलाको भनाई छ। विश्वकप फुटबलमा इक्वेटरलाई पराजित गर्दै प्री क्वार्टर फाइनल पुगेको खुशियाली मनाउँदा मेक्सिकोमा 3 जनाको निस्सासिएर मृत्यु भएको छ। राजधानी शहरमा खुशी मनाउने क्रममा छ्यापिएर 2 महिला र 1 पुरूषको मृत्यु भएको मेक्सिको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नकआउटमा पराजित हुनु परेपछि नेदरल्याण्डसको हेगमा प्रदर्शनकारी आक्रोशित हुँदा प्रहरी परिचालन गर्नु परेको छ। नेदरल्याण्डस नकआउटमा मोरक्कोसँग पराजित भएको थियो। डच प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ। मलेसियामा हुने 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही असार 27 देखि आउँदो साउन 2 गतेसम्म सञ्चालन हुनेछ। नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरी पनि युरोपियन टी20 प्रिमियर लिगमा अनुबन्ध हुनुभएको छ।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: यस अस्पताललाई कार्यवाही गर्न निर्देशन दिएको छ। मन्त्रालयले लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 अवस्था अनुगमन गरी कार्यान्वयन नगर्नेलाई कार्यवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। परराष्ट्र मन्त्री श्री शिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताउनु भएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मौखिक प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री खनाल,
1: दार्चुला जिल्लामा हेलिकप्टर प्रवेशको विषयमा सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवं मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क एवं समन्वय भइरहेको छ।
0: सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि 3 वर्षपछि धकेलिदिन राष्ट्रसंघसँग औपचारिक अनुरोध गरेको छ।
2: आउँदो 3 वर्षभित्र निर्यातका आधार सुधार गर्ने, संरचनागत अवरोध हटाउने र वैदेशिक सहायता तथा व्यापारिक सहुलियतको विकल्प खोज्ने योजना बनाउँदै राष्ट्रसंघलाई पत्राचार गरिएको परराष्ट्र मन्त्री खनालले राष्ट्रिय सभालाई जानकारी गराउनु भएको हो। नेपालले सन् 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो। नेपालले बेहोर्दै आएको आर्थिक उतार चढाव, रूस युक्रेन युद्धको प्रभाव, जलवायु परिवर्तनको जोखिम र न्यून उत्पादकत्वका कारण तत्काल स्तरोन्नति हुँदा थप चुनौतीहरू थपिने मन्त्री खनालको भनाइ छ। स्तरोन्नतिपछि नेपालले पाउँदै आएका कतिपय अन्तर्राष्ट्रिय सहुलियत र सुविधा कटौती हुने भएकाले त्यसअघि नै नेपालको अर्थतन्त्रको आधार र प्रतिस्पर्धी क्षमता बलियो बनाउनका लागि हालकै स्थितिमा राखिदिन अनुरोध गरिएको पनि उहाँको भनाइ थियो।
0: राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम सुनिश्चित गर्ने उद्देश्य सहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
3: सभाको बैठकमा सभा अध्यक्ष नारायण प्रसाद दाहालले प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो। प्रस्ताव पारित भएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था मिलाउन सरकारलाई निर्देशन समेत दिइएको छ। संकल्प प्रस्ताव सांसद रेणु चन्दले सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा प्रविधिको दुरूपयोग मार्फत हुने लैङ्गिक हिंसा नियन्त्रण गर्दै पीड़ित महिलाको अधिकार संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी लागू गर्न सरकारको ध्यान आकर्षण गराइएको छ। सभाध्यक्ष नारायण दाहालले प्रस्ताव पारित भएको निर्णय सुनाउनु भएको छ।
4: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले यात्रु अभावले 21 विमानस्थल बन्द रहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा सांसदका प्रश्नको उत्तरमा मन्त्री पौडेलले 34 विमानस्थलमा भने नियमित उडान भइरहेको जवाफ दिनुभयो।
5: 34 विमानस्थलहरू अपरेसनल सञ्चालन योग्य छन्, 21 चाहिँ नन अपरेसनल छन् र अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू, हामीलाई प्राप्त रिपोर्टहरूमध्ये पहिलो कारणको रूपमा चाहिँ यात्रु सङ्ख्याको अभाव नै देखाउने गरिएको छ। त्यसको मुख्य कारणको रूपमा चाहिँ बसाइसराई रहनु र गाउँ गाउँमा बाटोको उपलब्धता पनि बढ्दै जानु, हवाईभन्दा अलि सस्तो पनि रहनुको कारणले गर्दा यात्रु सङ्ख्याको कम भएको हामीलाई जानकारी आइरहेको छ।
0: सदस्य विष्णुबहादुर विश्वकर्माले कालीकोटको सुन्धराली हवाई अड्डामा जहाज नउड्नुमा सरकारको कमजोरी छ भन्नुभयो। मलेसियामा हुने 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 हुनेछ। एसियाली क्रिकेट काउन्सिल एसिसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा युएई, ओमन र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 एसिया कपका लागि छनौट हुनेछन्। एसिसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संज्ञानले सोनी पाखरिनको कप्तानीमा 18 सदस्यीय टोली घोषणा गरेको छ।

BFBS Gorkha Radio.

0: फिफा विश्वकप 2026 राउण्ड अफ 32 अन्तर्गत सेनेगल विरूद्धको खेलमा बेल्जियम विजयी भएको छ। अमेरिकाको सियाटल स्टेडियममा भएको खेलमा सेनेगल विरूद्ध बेल्जियम 3-2 गोलले विजयी भएको हो। यो जितसँगै बेल्जियमले अन्तिम 16 यात्रा तय गरेको छ। सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ। निर्धारित 90 मिनटमा 2-2 बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक मुकेश डंगोलले विमान नथपेसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा चलाउन नसकिने बताउनु भएको छ। सीमादरबारमा प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा डंगोलले स्वदेशी वायुसेवा कम्पनीका लागि जहाज थप्न विशेष सहुलियत प्याकेज ल्याउन सरकार समक्ष आग्रह गर्नुभयो। नेपाल वायुसेवा निगमसँग हाल 2 वाइड बडी र 2 न्यारो बडी तथा हिमालय एयरलाइन्ससँग 4 न्यारो बडी गरी अन्तर्राष्ट्रिय उडानका लागि 8 मात्रै जहाज सञ्चालनमा रहेको उहाँले बताउनुभयो। अन्य निजी वायुसेवा कम्पनीसँगका साना विमानले क्षेत्रीय उडान मात्रै गर्न सक्ने उहाँको भनाइ छ। विमानस्थल चलाउन विदेशी कम्पनीहरूलाई हार गुहार गर्नुभन्दा स्वदेशी वायुसेवा कम्पनीलाई थप जहाज ल्याउने वातावरण सरकारले बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाड़ा समायोजन गर्न सरकारसँग माग गरेको छ। नेपाल आयल निगमले हिजो रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएसँगै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो। इन्धनको मूल्य वृद्धि हुँदा भाड़ा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाड़ा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्यल सिर्जना गर्ने गरेको भन्दै उहाँले चाँडै भाड़ा समायोजन गर्न आग्रह गर्नुभयो। सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै नभएर सञ्चालन खर्च, मर्मत, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपूर्जाको मूल्य, ब्याङ्किङ लागत तथा समग्र आर्थिक सूचकको वैज्ञानिक आधारमा मूल्याङ्कन हुनुपर्ने सिटौलाको भनाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि भाड़ा सस्तिएको जनाएको छ। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँले घटाएपछि त्यसको प्रभाव अनुसार फ्यूल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर हिजोदेखि लागू भएको छ। संशोधित व्यवस्था अनुसार केही गन्तव्यमा भाड़ा 2,335 रूपियाँसम्म घटेको छ। प्राधिकरणले फ्यूल सरचार्ज कुल हवाई भाड़ाको एक अंश मात्र भएको स्पष्ट पार्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्क समेत समावेश हुने जनाएको छ। अब खबर फटाफट।
1: तीनै तहका सरकारको लगानीमा गण्डकी भरका 66% घरधुरीमा निजी धारा जडान। हालसम्म 4 लाख घरधुरीमा निजी धारा पुगेको प्रदेश खानेपानी मन्त्रालयको दावी। आउँदो वर्ष थप 15,000 घरमा धारा पुर्याउने लक्ष्य। तनहुको मार्की चोक भरतपुर खण्डमा आउँदो 23 परीक्षणका लागि बिजुली छाडिने। तनहु, गोर्खा र चितवनका विभिन्न गाउँ हुँदै टाँगिएको 220 किलो भोल्टको बिजुली लाइनका टावरमा नचढ्न, कुनै वस्तुले नछुन र टावर वरपर गाई वस्तु समेत नलैजान अनुरोध। वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौं ठग्ने, थप 5 काठमाडौँमा पक्राउ। रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, काठमाडौँ चन्द्रगिरीका रामदास महर्जन र काठमाडौँ 15 बस्ने शरीफ गिरीलाई कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग लगियो। हुम्लाको सिमकोट 8 स्याडा गाउँमा पहिलो पटक गाडी पुग्यो। गाउँपालिकाको 1,12,00,000 स्याडा याङका सड़क खोलेपछि सिमकोटका 7 वडामा यातायात खुल्यो। दुर्गम गाउँमा पहिलो पटक गाडी पुगेपछि गाडी स्टाफलाई फूलमाला र बाजागाजाले स्वागत। बागलुङ नगरपालिकाका सामुदायिक र समस्याग्रस्त कुकुरका लागि बस्ने र खेल्ने चौर सहितको होस्टेल बनाएर उद्धार पनि गरिँदै 50 कुकुर राख्ने क्षमताको होस्टेलमा हाल व्यवहारिसे, बिरामी र अशक्त 20 सामुदायिक कुकुर राखेर स्याहार सुसार गरिँदै। र नवलपुरको मध्यबिन्दु नगरपालिकाका घर घरबाट संकलन हुने जैविक फोहोरलाई मल बनाएर आमदानी गर्दै गएको 3 कार्यक्रम सञ्चालनका लागि 6,56,00,000 खर्च, जैविक मल बेचेर 3,05,00,000 आमदानी पनि।
0: दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाहलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीश द्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले शाहमाथि विशेष अदालतको फैसला नै सदर गरेको हो। यसअघि विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै शाहलाई दोषी ठहर गरेर सुशीला कुमारी शाहको नाममा देखिएको अवैध सम्पत्ति जफत गर्न भनेको थियो। शाहले 68,24,000 रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्ष सहित विशेष अदालतले 2075 सालमै त्यति नै जरिवाना र 9 वर्ष फैदिने फैसला गरेको थियो।

सहायोजक अमेरिकाले विश्वकप 2026 को अन्तिम 32 चरणमा अहिले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दछ। खेल नेपाली समयअनुसार अहिले पाउने 6 बजे सान फ्रान्सिस्को बे एरिया स्टेडियममा हुँदैछ। अमेरिका लगातार 4थो पल्ट विश्वकपको नकआउट चरणमा खेल्दैछ। लीग चरणमा अमेरिका समूह डीको विजेता बन्दै यो चरणमा प्रवेश गरेको थियो। अमेरिकाले पाराग्वेलाई 4-1 हराए यता दोस्रो खेलमा अस्ट्रेलियालाई 2-0 पन्छाएको थियो। बोस्निया समूह बीको तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। क्यानाडासँग पहिलो खेल 1-1 बराबरी खेलेपछि दोस्रोमा स्विजरल्याण्ड विरूद्धको खेल 4-1 गुमाएको थियो। बोस्निया विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरणमा खेल्दैछ। बेल्जियम विरूद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ। बेल्जियम फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। खेलको पहिलो हाफको 24 मिनटमा हबिब डेराले गोल गर्दै सेनेगललाई शुरूआती अग्रता दिलाउनु भयो। 51 मिनटमा स्माला साले गोल गर्दै नतिजा 2-0 पुर्याउनु भयो। बेल्जियमका रुमेलो लुकाकुले खेलको 86 मिनटमा गोल फर्काउनु भयो। 89 मिनटमा एउरी चेयरम्यानले गोल गरेपछि नतिजा 2-2 बराबरीमा पुग्यो। निर्धारित समय 2-2 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो। अतिरिक्त समयको अन्तिम मिनटमा बेल्जियमले पेनाल्टी पाउँदै अग्रता बनाउने अवसर पायो। सेनेगलका लामिन क्यामेराले विपक्षी खेलाड़ीलाई डी बक्सभित्र लड़ाएपछि बेल्जियमले पेनाल्टी पाएको थियो। यसको सदुपयोग गर्दै युरीले गोल गर्नुभयो र बेल्जियमले 3-2 रोमाञ्चक जित निकालेको हो। 2 गोलको अग्रता लिएको सेनेगल अन्तिम 5 मिनट सम्हालिन नसक्दा पराजित हुँदै विश्वकपबाट बाहिरिन पुगेको छ। बेल्जियमले अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाको विजेतासँग खेल्नेछ। इङ्ल्याण्ड फिफा विश्वकप 2026 को अन्तिम 16 प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको राउण्ड अफ 32 अन्तर्गतको खेलमा डीआर कङ्गोलाई 2-1 पराजित गर्दै इङ्ल्याण्डले अन्तिम 16 यात्रा तय गरेको हो। इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो। 1 गोलले पछि परेको अवस्थामा लगातार 2 गोल गर्दै टोलीलाई केनले 2-1 जित दिलाउनु भएको हो। खेलको 7 मिनटमा ब्रायन सेपेङ्गाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाउ